0: So Grano Dhano Hogum Inavalu the Belladonna Cosmetics Pakistan Belladonna's Kum Anti Hair Fall Zumkum Shampoo De Kum Chi Mung the Dag Davi Sar Davaili Shuj Dag Shampoo Yamazi the Zag the Parana Balki Dag Shampoo the Zag Sarasara the Safai Sarasara the Bala Bala Faidu the Bara Istimala Walishi Dio Dirlu in Tizar Nabadi Betarin Shampoo Bogutula Derzi Tasubuai Chuaki Mala یو ډیر بهترین شیمپو کوته لراغلی دی که تاسو ویخته وګدول غواړی که تاسو بلیک اند شاین ویخته غواړی یعنی ویخته مضبوط مضبوط غواړی نو بلډونا کی بلډونا انټی هیر فال شیمپو مهرو جی رازی د لایف کال دلاری د میسج دلاریو د ډیرو خبر دلاری دی ورسره خبرې درې خو د بلډونا کاسمټ پاکستان د پروډکټ لانچ کو لانچینګ لاریز اند جنټلمن regular shampoo kum che beladona anti hair fall shampoo to velegi da vikhto to mazbootiya da bara sirf aur sirf usal ba vikhto wan servin zain na sorry ji shampoo wan ba servin zain aur che ba shampoo wan mukalla servin zelo da vikhto wan ba servin zain chikala mo ba shampoo wan servin zelo no da usal yani the one wash yani the usal sarbatasu trena mutmaina e da tre mutmaina shuli no da shampoo stasu shulu da tre mutmaina trena shul shampoo ban istemal ho gar da khabar yaad lai کس تاسو ویخته به انتها ډیر زیات غورځیږي او تاسو د ویښتو د هیر لاس سره مخې نو تاسو بر سره بیا زمونږ د ویښتو د مضبوطیا لپاره چې کوم زمونږ بلډونه انټي هیر فال شیمپو ته ویل کیږي بلډونه انټي هیر لاس ټونک چې ورته ویل کیږي تاسو به دغه د نږدې کاسمیټک جنرل میډیکل سورس نه اخلي او دا به استعمالوي د مزید ډیر زیات معلومات د بربر کالم ملاوي خبرې به مونږ سره کوي تاسو مونږ ته مبارکباد هم را لګي خو د سټوډیو د لایف کال چې کوم نمبر دی اگر تزان کوم ایو لیټر شاملول خو د بدر مرغمان آباد شلو البته دغه لیټر بیا هم ځان سره راخلم او دغه لیټر وګورم چې دغه چې کوم لیټر ماته راغلی نو په دې کې چې حیدر بھائی دل Assalamualaikum Dr. Bhai Sangai Dr. Heather Bhai Sangai Osta Sukur Wala Sangari Umeed Daram Chi Tik Tak Bawi Aw Zim Shaista Afridai Aw Zamasara Sidna Aw Ikra Aw Hira Sumaya Mina Zamia Ali Shadi Amongst Asul Program Aurup Mina Bandi Spin Bhai Aw Spin Doctor Ekrawai Chi Da Ajmal Bhai Naso جرابا جوڑا دا افریدیانو گلابا پا ڈبی کے ڈبے اور ڈبی کے ڈبے اے گلابا نیو پروڈکٹ دیڈیو ڈیزات مبارک شاہ اس پا سلامانو بانے ورزا زمون سلام احسان اللہ بائیتا رحمان بائیتا زان خودلی اجمل او سشلو سلامانو حیدر بائی دا افریدیانو پا زبان کے خبر اوکا او کو ساسرا خیستا اور سدلی کے لیے بیا میسج لاڑ لیجیے شخلو دی
1: ویل بی بیک رائٹ آفٹر دا کمرشل بریک
2: زندگی ایک خوبصورت سفر ہے جب انسان تندرست ہو تو ہر دن نیا لگتا ہے ہر سانس تازگی بھری محسوس ہوتی ہے لیکن جب بیماری جسم پر دستک دے تو مسکراہٹوں کے رنگ بھی مدھم ہو جاتے ہیں ایسے وقت میں ضرورت ہوتی ہے ایک ایسے مرکز شفا کی جہاں دوا کے ساتھ ساتھ دعا کا یقین بھی شامل ہو اور اب وہی یقین وہی امید آپ کے اپنے شہر سوابی میں جہانگیرہ روڈ شاہ منصور بابا مدرسہ کے قریب شاہ منصور میں موجود ہے حیدر مومن ہومیوپیتھک جنرل ہسپتال شاہ منصور سوابی یہ صرف ایک اسپتال نہیں بلکہ اطمینان بھروسے اور شفا کی وہ جگہ ہے جہاں مریض کو فائل نہیں एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। ज़ेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज जो जिस्म के साथ दिल को भी सुकून देता है, क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराहे रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा, दिल से दुआ। कुदरती शिफा, दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी।
3: तेरी रूह को तस्कीन मिलेगी, तू दर्द के लम्हात में कुरान।
4: मदरसा दारुल कुरान व सुन्ना लिल बनैन वल बनात, मोहल्ला तौहीदाबाद, गांव स्पिनकाणी, नजदीक जामे मस्जिद तौहीद।
5: जमुन को मदरसा के सहर दशपगु बजो नवाखला तर गर्मी दुल सुबह जो पूरे जनानो तालीम और हम दगशान ददरु बजो नवाखला तर माखाम पूरे नारिनो तालीम खुद लिशी चिपाही की कायदा तर्जुमे कुरान, नाजिर कुरान, हिफ्ज़ुल कुरान और दर्जी उलाना दौरे हदीस पूरी किताबुना खुद लिशी। ज़ेर निगरानी मोहतम मौलाना मुफ्ती मोहम्मद नाहिद सैब और नाजिम साबिर हनफी सैब। कॉन्टेक्ट नंबर तौसीफ अहमद खाकसार 0315-6386-080। मुफ्ती मोहम्मद नाहिद सैब कॉन्टेक्ट नंबर 0314-6693-596। नुहम उस राशे कुल औलाद ना दा दुनिया हम खेस तकड़े और आखिरत हम खेस तकड़े मुंसरा दाखिली शुरू दी।